0: احرام کی پابندیوں سے آزاد نہیں ہوگا بلکہ وہ پابندیاں برقرار رہیں گی, اور پھر اسی احرام کے اندر حجے بیت اللہ شریف کی ادائیگی کرے گا. یہاں پر ایک بات ذہن نشین کر لینی چاہیے کہ احرام کا مطلب ہرگز نہیں کہ جو کپڑے پہن لیے ہیں اب اس کو دھونا نہیں ہے, بس وہ ایک ہی احرام ہے, سارا گرمی کے اندر جتنے دن وہاں پر رہے پسینہ آتا رہے, میلا کچیلا ہوتا رہے, کہ جی بس میں نے یہ احرام باندھ لیا اب اسی میں حج کرنا ہے, نو وے, ایسا نہیں ہے. بلکہ اگر ہر روز بھی احرام بدل لے تو پھر بھی کوئی فرق نہیں پڑتا, احرام بدل سکتا ہے, وہ دوسری چادر پہن سکتے ہیں, اس کو آپ واش کے لیے دے دیں, یا آپ کے پاس زیادہ ہیں تو نیا پہن لیں, جس طرح کے بھی حالات ہوں. اس کے لیے ہے کہ اس کو غسل آپ کرتے ہیں, اس کو اتار بھی دیتے ہیں, پھر بھی احرام کی حالت میں کوئی فرق نہیں پڑتا. اصل احرام صرف اس کپڑے کا نام نہیں ہے, احرام اس اسٹیٹ کا نام ہے, اس حالت کا نام ہے جس میں کچھ پابندیاں ہیں جن کو برقرار رکھنا ضروری ہوتا ہے. تو اس طرح کیا ہے کہ احرام کی حالت میں وہ رہے گا, البتہ احرام کی چادریں تبدیل بھی ہو سکتی ہیں. تو اس طرح اسی احرام کی حالت میں ہی آگے جا کے وہ حج بیت اللہ شریف بھی کرے گا ایک ہی احرام میں. اب جو حج افراد کی نیت ہوتی ہے, اللہم انی ارید الحج فیسرہ لی وتقبلہ منی, اے اللہ پاک میں حج کا ارادہ کرتا ہوں یا کرتی ہوں, اسے میری طرف سے قبول کرنا اور اسے میرے لیے آسان فرمانا. پھر اس کے بعد دوسری چیز جو ہوتی ہے وہ یہ ہے کہ حج تمتو, اس کی نیت یہ ہوتی ہے اللہم انی ارید العمرۃ فیسر حالی و تقبل ہا منی, یعنی جب یہاں سے اپنے گھر سے جا رہا ہے تو عمرے کی نیت کرے, عمرہ کیا جب فارغ ہو گئے, پھر جس دن آٹھ ذو الحج کو حج کا احرام باندھیں گے اس وقت یہ نیت کرے اللہم انی ارید الحج فیسر حلی و تقبل ہو منی, اے اللہ پاک میں حج کا ارادہ کرتا ہوں یا کرتی ہوں, اے اللہ پاک اسے میری طرف سے قبول کرنا اور اسے میرے لیے آسان فرمانا. تو اس طرح یہ ہے کہ جو حج بیت اللہ شریف ہے اس کی تین قسمیں ہیں جن کو بیان فرمایا گیا. اور اللہ کریم نے قرآن پاک کے اندر کئی مقامات پر حج بیت اللہ شریف کے حوالے سے ارشادات فرمائے. ایک پوری سورہ مبارکہ ہے سترویں پارے میں, سورہ الحج سترویں پارے کی آخری سورہ مبارکہ ہے. تو ارشاد فرمایا گیا سورہ البقرہ کے اندر, واتم الحج والعمرۃ للہ, اور پورا کرو تم حج اور عمرہ کو اللہ کے لیے. پھر سورہ البقرہ آیت نمبر 196 میں فرمایا گیا, فمن تمتع بالعمرۃ الى الحج فمستیسر من الحدی, پس جو شخص عمرے سے لے کر حج تک تمتو کرے پر پس اسے جو قربانی میسر ہو اسے کاٹ ڈالے. اسی لیے یہ قربانی واجب ہے. یعنی یا ضمناً میں بات عرض کر لوں کہ جو حج پہ لوگ جاتے ہیں وہاں جاتے ہیں تو حج کی ایک قربانی ہوتی ہے, اگر ہم حج تمتو یا حج قران کر رہے ہیں تو وہ ہماری شکرانے کی قربانی ہوتی ہے, جس کو قرآن پاک کے اندر بیان فرمایا گیا, فمن تمتع بالعمرۃ الى الحج فمستیسر من الحدی, کہ وہ قربانی دے. قرآن پاک کی سورہ البقرہ کی آیت نمبر 196 میں یہ ارشاد فرمایا گیا کہ وہاں پر قربانی کرے وہ آدمی جو حج اور عمرہ کو ملاتا ہے. یعنی ایک احرام میں دونوں ہوں, یا دو مختلف جو احرام ہیں ان میں ہوں, البتہ ان کے لیے قربانی جو ہے وہ شکرانے کی واجب ہے. ایک قربانی وہ ہے جو کہ مالی استطاعت کے مطابق واجب ہوتی ہے, اس قربانی کے لیے حکم شرعی یہ ہے کہ وہ قربانی ان کو کرنی ہوگی, خواہ وہ اپنے گھر میں کریں یا وہاں جا کے کریں, جو ان کا دل چاہے. اور حضرت سیدہ عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں, مسلم شریف کی حدیث ہے, خرجنا مع رسول اللہ صلی اللہ علیہ وسلم فقال من اراد منکم ان یحل بحج و عمرۃ فلیفعل وَمَنْ اَرَادَ اَنْ يُحِلَّ بِحَجٍ فَلْيُحِلَّ وَمَنْ اَرَادَ اَنْ يُحِلَّ بِعُمْرَةٍ فَلْيُحِلَّ. کہ حضور علیہ السلام کے ساتھ حج کے لیے جب ہم نکلے تو آپ نے فرمایا تم میں سے جو شخص حج اور عمرہ اکٹھا کرنا چاہے کر سکتا ہے, وہ اسی طرح ہی احرام باندھ لے, اور جو حج کا احرام باندھنا چاہتا ہے وہ بھی باندھ لے, اور جو عمرہ کرنا چاہتا ہے وہ عمرے کا احرام باندھ لے. یعنی ان تینوں حج کی قسموں کا جواز موجود ہے. اور حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا کی ایک روایت ہے مسلم شریف میں کہ وہ فرماتی ہیں منا من احل بالحج مفردن ومنا من قارن ومنا من تمت, کہ حضور علیہ السلام نے فرمایا کہ ہم میں سے بعض نے حج مفرد, جس کو حج افراد بھی کہا جاتا ہے, وہ ادا کیا, کچھ نے حج قران ادا کیا, اور کچھ نے حج تمتو ادا کیا. یعنی کہ ان تینوں حج کی جو قسمیں ہیں ان کی تفصیلات حدیث میں موجود ہیں. اور پھر اس کے بعد حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے ایک اور حدیث مبارکہ جو روایت ہے, آپ نے فرمایا کہ خرجنا مع رسول اللہ صلی اللہ علیہ وآلہ وسلم, یہ مسند اسحاق بن راہوے, حدیث نمبر 1106 ہے یہ. خرجنا مع رسول اللہ صلی اللہ علیہ وآلہ وسلم على انواع ثلاثة, فمنا من احل بالحج والعمرة معا, ومنا من احل بالحج مفردا, ومنا من احل بالعمرة مفردا, فاما من احل بالحج والعمرة معا فلم يحل من شيء حرم عليه حتى يقضي مناسك الحج, ومن احل بالعمرة فطاف بالبيت وبين الصفا والمروة حل مما كان حرم عليه حتى يستقبل او كما قال. کہ ہم روک فرماتی ہیں کہ حضور علیہ السلام کے ساتھ حجۃ الوداع میں تین طرح کی حالت میں نکلے, ہم میں سے بعض نے حج و عمرہ کا اکٹھا احرام باندھا, ہم میں سے بعض نے تنہا حج کا احرام باندھا یعنی حج افراد کیا, اور کچھ نے عمرے کا احرام باندھا. پس جس نے حج و عمرہ کا اکٹھا احرام باندھا تھا تو اس کے لیے کوئی چیز حلال نہیں ہوئی جو اس پر احرام کی وجہ سے آرام ہو گئی تھی, یہاں تک کہ اس نے حج کے مناسک ادا کر لیے. اور جس نے عمرہ کا احرام باندھا تھا اس نے بیت اللہ کا طواف اور صفا و مروہ کی سعی کی تو اس کے لیے یعنی عمرے کی پابندیاں اٹھ گئیں جو اس پر احرام کی وجہ سے تھیں, یہاں تک کہ اس نے اگلا حج کا احرام باندھ لیا. پھر جب حج کا احرام باندھا تو پھر دوبارہ پابندیاں جو ہے وہ شروع ہو گئی. اس طرح حج کے جو طریقے ہیں وہ تین ہیں, ان میں سے کوئی بھی طریقہ اختیار کیا جا سکتا ہے. البتہ حج تمتع زیادہ تر لوگ جو یہاں سے جانے والے ہیں وہ کرتے ہیں تاکہ وہاں کر کوئی ایسی نہ ہو کہ پابندیاں برقرار رہیں, اور جتنے دن وہاں پر رہیں کوئی ایسی غلطی نہ ہو جائے, کوئی ایسی جنابت نہ ہو جائے کہ جس سے دم واجب ہو یا گناہگار ہوں, اس وجہ سے عمرے کا احرام باندھتے ہیں, عمرہ ادا کرنے کے بعد وہاں پر کھول دیتے ہیں, پھر اس کے بعد جب وقت آتا ہے حج کا تو حج کا احرام جو ہے وہ باندھ لیتے ہیں. تو اس طرح یہ تین قسمیں ہیں حج بیت اللہ شریف کی. اور اگر ہم اجمالی طریقہ حج بیت اللہ شریف کی ادائیگی کا دیکھیں کہ پھر تفصیل سے انشاءاللہ آئندہ آنے والے دنوں میں اس پر بات ہوگی. جو شخص حج کا ارادہ کرے اسے اپنے مقررہ مقام سے جہاں پر بھی وہ دنیا کے اندر رہتا ہے جب روانگی کا ارادہ کر لے, وہ دن آ جائے, اس کی فلائٹ دیگر معاملات سارے کمپلیٹ ہو جائیں, ویزا وغیرہ مل جائے, پھر وہ حج کا احرام باندھے. اور ان تینوں طریقے جو ہم نے عرض کیے ہیں ان میں سے جس کا بھی ارادہ کرے اس کے مطابق وہ حج کا احرام باندھے. اور زیادہ تر میں अर्ज करूंगा कि चूंकि लोग अजय तमत्तो के लिए जाते हैं इसलिए हम अजय तमत्तो पर ही ज्यादा जोर देते हैं, और अजय करान भी कर सकते हैं अगर चाहें तो, यहाँ से आज और उम्रे दोनों का आराम बांधे। तो अजय तमत्तो वाले जो हैं वो यहाँ से आज का आराम बांध लेंगे, आज का आराम बांध के जाएंगे, उम्रा अदा करेंगे और उम्रा अदा करने के बाद आराम खोल देंगे, यानी उसकी पाबंदियों से आज़ाद हो जाएंगे। तो जब मक्का मुकरमा में दाखिल हों तो बावजू हों, मस्जिद हराम में जाएं, अदब और खुशू व खुजू के साथ खाना के काबा की तरफ मुतवज्जो हों, तवाफ करें। इब्तदा जो होती है वो अजर असवद से होती है, वहाँ पर सामने एक ग्रीन लाइट आजकल लगी हुई है, वो एक निशानी है कि ये अजर असवद वाला कोना है, और वहाँ से आगे तवाफ शुरू होगा अजर असवद से। इस्तीला में अजर असवद करना है, यानी अजर असवद को सलाम करना है। बिस्मिल्लाह अल्लाह अकबर वस्सलात वस्सलामु अला रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम इतना पढ़ ले, और फिर वो दूर हो तो हाथ उठा के इस्तीलाम कर ले। और इस तरीके से जब आप इस्तीलाम में अजर असवद कर लेते हैं वहाँ पर, अब तवाफ जो है वो शुरू हो जाता है। 7 चक्कर होते हैं, 7 चक्करों में 8 दफ़ा इस्तीलाम होता है, क्योंकि स्टार्ट में भी होता है और एंड में भी होता है। पहला और आखिरी ये सुन्नत मुअक्कदा है, इसको नहीं छोड़ना चाहिए, और मिडल वाले जो हैं वो मुस्तहब है। वहाँ पर जो दरमियान के अंदर 6 इस्तीलाम हैं, लेकिन कोशिश करें कि सारे इस्तीलाम जब भी वहाँ पर पहुँचे तो हाथ खड़ा करके, अगर तो बोसा दे सकता हो तो अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह, लेकिन ज़्यादा रश होने की वजह से अक्सर व बेशतर बोसा देना मुश्किल होता है, तो फिर वो हाथ खड़ा करके इस्तीलाम में अजर असवद कर ले। तो इस तरह ये है कि अजर असवद का इस्तीलाम करने के बाद 7 चक्कर जब खाने काबा शरीफ के मुकम्मल कर लिए, अब उसके बाद 2 गाना तवाफ अदा करना है। अगर वक्त मिल जाए तो वहाँ पर मिजाब रहमत उसके नीचे नवाफल की अदायगी करे, या खाने काबा शरीफ का जो दरवाज़ा है वहाँ पर हाजिर हो, वहाँ पर अपना सीना लगा के हुज़ूर अलैहिस्सलाम की ये भी सुन्नत मुतहरा है, वहाँ पर भी हाजिरी दे। और कुरान में इरशाद फरमाया गया है कि वत्तखिज़ू मिन मकाम इब्राहीम मुसल्ला, मकाम इब्राहीम को अपने लिए नमाज गाह बना लो, उसके सामने अगर 2 रकत पढ़ने का मौका मिले तो बड़ी सआदत वाली बात है। तो 2 गाना तवाफ जो है जिस तरह 2 नफल अदा करते हैं, इसी तरह अफजल ये है कि पहली रकत में कुल या अय्युहल काफिरून, और जो दूसरी रकत है उसमें सूरह इखलास जो है वो तिलावत कर लें। और इस तरह तवाफ जब मुकम्मल हुआ, 2 गाना तवाफ पढ़ लिया, उसके बाद आब जमजम शीफ पिए। गर्मी भी होती है इस दफ़ा, तो है भी मई के आखिर में आज, तो जो लोग जा भी रहे हैं अभी भी वहाँ मक्का मुकरमा में काफ़ी गर्मी है, तो यह ज़ाहिर है कि प्यास तो लगी होती है, तो वहाँ पर सैर होकर आप जमजम शरीफ पिए। मुख्तलिफ पॉइंट्स हैं वहाँ पर जहाँ पर पानी अवेलेबल होता है, जब साई की तरफ जाते हैं तो वहाँ पर पानी पिए, और उसके बाद सफ़ा और मरवा की साई करनी है। और एक बात और भी याद रखनी चाहिए कि हर वो तवाफ जिसके बाद सही होती है, हर वो तवाफ जिसके बाद सही होती है, उसमें जो इत्तबा और रमल करेगा, इत्तबा का मतलब ये है कि दायां कंधा जो है वो उसके नीचे से एहराम को निकालेगा और दायां कंधा जो है वो खाली होगा। रमल पहले 3 चक्रों के अंदर है और इत्तबा 7 चक्रों के अंदर है, यानी कदम करीब करीब रखना और कंधों को जरा थोड़ा झटक कर, जिस तरह अपने आप को नौजवान समझ के, बूढ़ा ही क्यों ना हो, इस तरह चले, तो उसको रमल कहते हैं पहले 3 चक्रों में। और जो इज्तबा है वो है पूरे 7 चक्रों के अंदर, के दायां कंधा जो है वो खाली रखना है। अच्छा, बाज़ों का लोग जब तवाफ ख़त्म कर लेते हैं तो सही में भी वो कंधा खाली रखते हैं, सही में कंधा खाली रखने की ज़रूरत नहीं है, वो उसके वो वहाँ पर वो अपना कंधा ढाँप ले, सिर्फ तवाफ के दौरान इज्तबा जो है वो करेगा। फिर उसके बाद जब सही के लिए जाएं तो सफ़ा से इब्तदा करके मरवा तक जाएंगे, फिर मरवा से सफ़ा तक जाएंगे, इस तरह 7वां जो आखिरी चक्कर होगा वो जाके मरवा पे ख़त्म होगा। कुछ लोग जो है वो समझ नहीं होती तो वो पूरा ही चक्कर काटते हैं, वो 14 हो जाते हैं, यानी 7 की बजाय, कि जब जहाँ से शुरू किया वहाँ पर आते हैं तो 1 अकाउंट करते हैं, ये ऐसा नहीं होता। सफ़ा से शुरू किया, मरवा पे गए 1, ये चक्कर पूरा नहीं होता, वन साइडेड जो होता है वहाँ चलना वो 1 शुमार होता है। सफ़ा से चले मरवा 1, मरवा से सफ़ा तक 2, फिर 3, 4, 5, 6, 7, 7वां जो है वो सफ़ा से मरवा तक होगा, और उसके बाद जो साई है वो मुकम्मल हो जाएगी। दरमियान में मीलैन अख़्ज़रैन आते हैं, कि 2 ऐसे पॉइंट्स हैं जहाँ पर वो ग्रीन सी लाइट लगी होती है, और वहाँ से हज़रत सैयदा हाजरा रज़ी अल्लाह ताला ना, जब उन्होंने हज़रत इस्माईल अलैहिस्सलाम की प्यास देखी थी, तो यहाँ पर चूँकि उन्होंने चक्कर लगाए थे पानी की तलाश में, अल्लाह की उस नेक बंदी जो नबी की बीवी है, एक नबी की माँ है, उनकी अदा इतनी पसंद आई कि कुरान में फरमाया दूसरे पारे के अंदर कि इन्नस सफ़ा वल मरवत मिन शाइरिल्लाह फमन हज्जल बैता इतमर फला जुनाह अलैहि अन यतवफ बिहिमा वमन ततवा खैरन फइन्नल्लाह शाकिरुन अलीम। के फरमाया कि इन्नस सफ़ा वल मरवत मिन शाइरिल्लाह, सफ़ा और मरवा ये अल्लाह की निशानियों में से हैं। तो इस तरीके से ये है कि हज करने वाले और उमरा करने वाले, कोई बंदा भी उमरा करता है वो तवाफ करने के बाद सही करता है, और हज के अंदर भी जब हम अजे बैतुल्ला शरीफ अदा करते हैं तो तवाफ़ ज़ियारत वो करने के लिए आते हैं, उसके अंदर सही जो है वो वाजिब है, कि जब हम तवाफ़ करते हैं तो उसके बाद सही करते हैं। तो इस तरीके से ये है कि सही हज और उमरा में अदा की जाती है, और ये सही जो होती है सफ़ा और मरवा के दरमियान होती है, और अल्लाह ताला ने इन दोनों जगहों को, इन दोनों छोटी छोटी पहाड़ियाँ थी, सफ़ा की पहाड़ी कोहे सफ़ा और कोहे मरवा, तो अभी भी वहाँ छोटे छोटे निशान हैं पहाड़ियों के, अलबत्ता किसी ज़माने में तो यहाँ जंगल होता था उस ज़माने में, लेकिन अब वहाँ पर बकायदा तौर पर संगमरमर लगा हुआ है और ख़ूबसूरत जगह बनी हुई हैं, एयर कंडीशन लगे हुए हैं, बहुत सहूलतें हैं। तो इस तरह के उन दोनों के दरमियान, सफ़ा और मरवा के दरमियान सही की जाती। तो ये सारे जिस वक़्त मामलात मुकम्मल हो गए, सफ़ा यानी उमरा कर लिया, पहले तवाफ़ किया था, अब सही भी मुकम्मल हो गई, उसके बाद हलक या कसर करवाएंगे, और औरतें जो है अपने सर के जो बाल हैं कम अज़ कम चौथाई हिस्सा एक उंगली के पोरे के मुताबिक इसके बराबर काट लेंगी। अब जो एहराम की पाबंदियाँ इससे आज़ाद हो जाएंगे, नहाए धोएं, कपड़े पहने, अरमे मक्का में ज़्यादा से ज़्यादा तवाफ़ करें, वहाँ पर बैठ के अल्लाह की इबादत करें, कुरान पाक की तिलावत करें, अपने गुनाहों की माफ़ी मांगे, वो बाबरकत जगह है, मुस्तजाब दावत जगह है, और गनीमत जाने इसको कि ज़िंदगी में अल्लाह ने ये वक्त हमें दिया है, फिर पता नहीं ज़िंदगी में मौका मिले ना मिले, ये लम्हात मैसर आए ना आए, तो इस तरह ये है कि वहाँ पर बाबरकत दिन है, बाबरकत लम्हात हैं, बाबरकत जगह हैं, तो वहाँ पर अल्लाह तबारक व ताला की इबादत करें, ज़िक्र अज़कार करें, اور جتنا بھی وقت وہاں پر ملتا ہے بازاروں میں اور ہوٹلوں میں زیادہ رہنے کی بجائے حرم میں زیادہ سے زیادہ وقت گزارنے کی اپنی روٹین بنائیں. مناسب وقت میں کھانا پینا سونا یہ ضرورتیں ہوتی ہیں, لیکن اس کے علاوہ جو ٹائم بچتا ہے اس میں حرم مکہ کے اندر سعادت سمجھتے ہوئے مسجد حرام شریف میں بیٹھیں اور اللہ تعالیٰ کی عبادت ادا کریں اور اپنے گناہوں کی معافی مانگیں. اس طرح انتظار کریں. اب جتنے بھی دن باقی بچتے ہیں ڈیپینڈز اپان فلائٹس کہ کوئی بندہ کب وہاں پہنچائے. بعض اوقات دو دن, چار دن, چھ دن, آٹھ دن, جس طرح لوگوں کی فلائٹس, ابھی بہت سارے لوگ وہاں پہنچے ہوئے ہیں, اب ظاہر ہے ان کے پاس زیادہ وقت ہے, کچھ آخری دنوں تک جاتے رہیں گے, تو جتنا وقت وہاں پر ملے گا انتظار. پھر اس کے بعد یوم الترویہ. یوم الترویہ کا مطلب ہوتا ہے آٹھ ذوالحج, اور اس طرح آٹھ ذوالحج کو آج کا باقاعدہ سلسلہ شروع ہوتا ہے. اب جو اجے تمتو والے ہیں وہ حج کا احرام باندھ کر, اور اجے افراد یا اجے قران والے جو ہیں ان کا آلریڈی احرام ہوگا, تو وہ اپنے سابقہ احرام کی حالت میں آٹھ ذوالحج کو منا کی طرف روانہ ہوں گے. اور یہ بھی پھر جو گروپ لیڈرز ہوتے ہیں ان کی ہدایات کے مطابق, ویسے تو آٹھ ذوالحج کو کسی وقت بھی احرام جو ہے, چونکہ مغرب کے بعد آٹھ ذوالحج شروع ہو جاتی ہے, اس کے بعد یہ ہے کہ جس وقت بھی بسز کے حوالے سے گائیڈ کریں انتظامیہ والے, اس کے مطابق احرام باندھ کے بیٹھ جائیں اور پھر وہاں سے منا کی طرف چلے جائیں, اور انشاءاللہ آٹھ ذوالحج کو منا میں جائیں گے. اور آٹھ ذوالحج کو منا میں جا کے پانچ نمازیں پڑھنا وہاں مسنون ہے, کوئی خاص عبادت اس کے علاوہ تو نہیں ہے. البتہ ایک رات جو گزارنی ہے وہاں پر وہ بڑی برکت والی رات ہے, اس کو لیلۃ العرفہ کہا جاتا ہے, شب عرفہ, وہ وہاں پر گزارنی ہے جو نویں رات ہے. آٹھ کو تو یہاں سے چلے گئے نا, اب نویں رات وہاں پر گزارنی ہے. تو آٹھ ذوالحج کی فجر سے لے کر آٹھ ذوالحج کی زور سے لے کر نو ذوالحج کی فجر تک پانچ نمازیں وہاں پڑھنا مسنون ہے. تو انشاءاللہ آج کے مناسک کے حوالے سے گفتگو ہوتی رہے گی, ابھی پروگرام کا وقت اختتام پذیر ہو رہا ہے, تو دعاؤں کی درخواست, انشاءاللہ رابطہ رہے گا.
1: Assalamu alaikum. In Luton and its surrounding areas, it is now time for Salat al-Isha.
2: Luton aur iske mazafat mein namaz Isha ka waqt hua chahta hai.
3: This azan has been sponsored by Ideal Properties. Contact us on 01582 72110 or log on to www.idealpropertiesltd.co.uk.